0: और इतनी गल ते स्पष्ट है कि शरीर दे च सिर दी अपनी खास अहमियत है। सिर अलग हो जाए तो बाकी दे सारे अंग नाकारा ने। सिर बहुत कीमती है, बहुत कीमती है। और जो इस सिर दा बहुता ही इस्तेमाल करे, बहुती इसकी वरतों करे, ऐसे पुरुष नूं आख्या गया कि ब्राह्मण है। ऐसे पुरुषां तो ज्ञान दा जन्म होया, कला दा जन्म होया, विज्ञान दा जन्म होया। जीवन दी बहुत सारी सुंदरता ते हलचल दा कारण वो मनुख बने जिन्हां ने अपने सिर दा बहुता ही इस्तेमाल किया। दूसरी श्रेणी च आ जांदे ने वह पुरुष जिन्हां दा रस अपनी बाहां दे च सी, सिर दे च नहीं सी। वो अपने हथ मजबूत करना चाहते सन। उन्हां दे हथां विच बहुत वड्डी सत्ता इकट्ठी हो गई। ऐसे पुरुष राजनीतिक कहलाए, राजा महाराजा कहलाए, जिन्हां दा जोर बाहां ते सी। हथां नूं मजबूत करना है, हथां नूं ताकतवर करना है। दो हथां विच हजारां हथां वर्गी ताकत पैदा करनी है। साडे देश च ऐसे सूरबीर होए जिन्हां नूं कहा गया सहन सर बाहु, हजारां बाहां रखण वाला। दरअसल हजारां बाहां मनुख दीआं होंदीआं नहीं। गल इतनी है कि जिहदीआं दो बाहां विच हजारां बाहां वर्गा बल है उसनूं आख्या गया सहन सर बाहु। जिहदे इक सिर विच दस सिर वर्गे सोचण दी शक्ति मौजूद होवे, बहुत सोच सकदा होवे, ऐसे पुरुष नाल असी दस दस सिर भी जोड़े जैसे रावण दे नाल जोड़े गए। दस सिर इस गल दा प्रतीक ने कि मनुख बहुत सोचदा सी, बहुत सोचदा सी। इतिहासकारां ने रावण नूं ब्राह्मण आख्या, ब्राह्मण सी, बहुत गहरा चिंतन करदा सी, बहुत गहरियां सोचां विच रहिंदा सी। इह गल वखरी है कि जगत ने सिर्फ उसका एक पहलू वेख्या है, लेकिन गुरु ग्रंथ साहिब जी महाराज दे च उसके त्याग वैराग सूझ समझ दी भी दात दित्ती गई है। रावण होते सौरंक ने जिन सिर दीने काट, उसने शिव जी की प्रसन्नता हासिल करने वास्ते बहुत वड्डा जप किया, तप किया और बहुत लंबी सोचा तो उलंघे। दस सिर इस गल का प्रतीक ने कि बहुत सोचता सी, बहुत सोचता सी। हजारां बाहां इस गल का प्रतीक ने कि दो बाहां विच हजारां बाहां वर्गा बल सी, हजारां बाहां वर्गी ताकत सी, सहन सर बाहु। तो जिस मनुख नूं अपने हत्थां विच ही रस दिखाई दे, ते हत्थां नूं मजबूत करन दे च ही वो अपनी सारी शक्ति खर्च करे, सारा समा खर्च करे, ऐसे पुरुष नूं आख्या गया कि खत्री है। पर जिस दी चेतना पेट दे आले दुआले इकट्ठी होवे, भोजन इकट्ठा करना है, अज दा भी इकट्ठा करना है, कल वास्ते इकट्ठा करना है, एक महीने वास्ते इकट्ठा करना है, जीवन भर वास्ते इकट्ठा करना है, समुचे कुटुंब वास्ते इकट्ठा करना है। जिस मनुख दी चेतना पेट दे आले दुआले घूमे और धन संचन दे विच ही मनुख दी रुचि होवे, ऐसे बंदे नूं आख्या गया वैश। मनुखां दी पहले वंड होई सी रुचियां दे आधार ते, सुभाव दे आधार ते, बाद विच ए वंड जात पात दा रूप अख्तियार कर गई। तो संचन करन दी बिरती मनुख दे अंदर बकायदा पाई जांदी है। मनोविज्ञानियां ने इस संबंध की खोज की है। छोटे छोटे मासूम बच्चे भी गीटियां पत्थर संचन करते हैं, संग्रह करते हैं। कोई डाक दियां टिकटां ही इकट्ठियां करी जांदा, कोई होर तरह तरह दी तस्वीरां इकट्ठियां करता है। वर्ष के किसे कनू पुरानियां किताबां संग्रह करन दी रुचि है, किसे नू पुरानियां वस्तुआं संग्रह करन दी रुचि है। संचन दी रुचि मनुख दे अंदर है। किसे नू ज्ञान संचन करन दी रुचि है, किसे नू धन संग्रह करन दी रुचि है। तो संग्रह करना ये जिहड़ी संचन करन दी बिरति है, इनू वैश कहिंदे। जद संग्रह ही करी जाना है और सारी शक्ति सारा समा इसे ते खर्च करना है कि संग्रह हो जाए बहुता धन, बहुता भोजन, बहुती वस्तु, बहुता पदार्थ, इस वृत्ति नूं वैश आख्या गया। जिस मनुख दी रुचि भारी भरकम काम करन दी होवे, वजने काम कर सकदा होवे, छोटा बारीक काम ना कर सकदा होवे, वजनी काम नूं ही करन नूं तत्पर होवे, کہ صرف وہی کر سکتا ہوے، ایسے بندے نو آکھیا گیا اے شودر ہے۔ شودر دا مطلب نکھد نہیں، پیراں دی اپنی مہانتا ہے، پیٹ دی اپنی گل ہے، ہتھاں دی اپنی گل ہے، سر دی اپنی گل ہے۔ پیٹ وچ پیا ہویا بھوجن باواں نو بھی ملدا ہے، پیراں نو، سر نو بھی ملدا ہے۔ بھوجن تو جد رس بندا ہے، خون بندا ہے، تو سمچے شریر نو ملدا ہے، تو پیٹ دی بھی اپنی مہانتا ہے۔ دو باواں کر کے بھوجن کمانا پیندا ہے، رکشا کرنی پیندی ہے، انہاں ہتھاں دی بھی اپنی گل ہے، اور دماغ نال سوچنا پیندا ہے، اور اے اہم اندرا ہے، خاص اندرا ہے، اے دی بھی بڑی گل ہے۔ تے جے پیر ہی نہ ہون تاں گتی ہی نہیں ہو سکدی۔ مزدور طبقہ نہ ہوئے، بھاری بھرکم کم کرن والا منکھ نہ ہوئے، تو سنسار دی ساری رونق ختم ہو جائے گی۔ تو یہ جڑے چار ورن نے ستگرہ نے انہاں تے درشٹی ماری جو بھارت وچ بڑے پردھان روپ وچ موجود سن، کھتری، برامن، شودر، ویش۔ چونکہ شریر دے وچ انہاں چاراں دا باقاعدہ جوڑ ہے، سر، ہتھ، پیٹ تے پیر جڑے ہوئے نے، اڈ اڈ نہیں نے، لیکن جد ورن ونڈ ہوئی تاں اسی بالکل الگ الگ کر دیتا، سوچن والے منک الگ کر دیتے، بس اے برامن نے۔ تے شکتی شالی منکھاں دا گروہ الگ ہو گیا، بھائی اے کھتری نے۔ اور دھن سنگرہ سنچن تے کمان والے جڑے منک سن، انہاں نوں الگ کر دیتا، بھائی اے ویش نے۔ بھاری تے وزنی کام کرن والے منکھاں دی جماعت اسی الگ کھڑی کر دیتی، بھئی اے شودر نے۔ اے دے نال کی ہویا، منکھتا ونڈی گئی، اور منکھ منکھ دے وچکار بہت وڈی دیوار کھڑی ہو گئی، شودر تے کھتری دے وچکار بہت وڈی دیوار کھڑی ہو گئی۔ کھتری تے برامن، برامن تے ویش، اے آپس وچ مل نہ سکے، پاڑا بہت بددا گیا، وتھ بہت ودی گئی۔ صاحب گرو نانک دیو جی مہاراج دا زمانہ آیا، آپ نے منک دی مول سمسیا نو سمجھیا، اور ہندوستان دی غلامی دے کارناں نو بھی سمجھیا، تو ایک نویں رو چلائی، ایک نویں دین، ایک نویں وچار دھارا اس دیش وچ جاری کیتی۔ آکھیا چار ورن ایک ورن کر پیری پاؤنا جگ ورتایا، بکولے بھائی صاحب بھائی گرداس جی۔ گرو نانک نے چار ورنا نو ایک کرن دی کوشش کیتی۔ سدگر نے فرمان کیتا، جد سر، پیر، پیٹ تے پیر باقاعدہ کٹھے نے، تاں ورن کیوں نہیں کٹھے ہو سکدے؟ ایک کوئی منک دے اندر چارے ورن کیوں نہیں ہو سکدے؟ اور اے ورن کر کے ہر منک الگ الگ کیوں ہے؟ اے ٹھیک ہے کہ سر دی اپنی مہانتا ہے، اور سر سرمور ہے، برامن نو اسی سرمور منے، اے ٹھیک ہے، کیونکہ دماغ سرمور ہے شریر دے۔ اسی دیکھدے ہاں کسے منک دا دماغ نہ کم کرے تاں اس نو پاگل کہندے ہیں، پاگل خانے بھیجنا پیندا، ایسا بندہ خطرناک ثابت ہوندا ہے۔ ہن او دے ہتھ بھی نے، پیر بھی نے، زبان بھی ہے، اکھاں بھی ہیگیاں نے، کن بھی ہیگے نے، پر چونکہ دماغ نے، تو انہاں سارے اندریاں دا او صحیح استعمال نہیں کر سکدا، اس واسطے او خطرناک ہے، اونوں پاگل خانے بھیجنا پیندا ہے۔ کیونکہ پاگل نو نہیں پتا میں کی بولنا ہے، کی نہیں بولنا، کی ویکھنا ہے، کی نہیں ویکھنا، کیڑے پاسے چلنا ہے، کیڑے پاسے نہیں چلنا، کی کرنا ہے، کی نہیں کرنا، سوچ نہیں سکدا۔ شکتی ساری اس دے کول ہے، پر شکتی دے پریوگ کرن دا ٹنگ اس دے کول نہیں، او سوچ نہیں سکدا، او وچار نہیں سکدا۔ تو وچار شکتی ایک بہت وڈی شکتی ہے، مہان شکتی ہے۔ جو وچاردا رہیا، سوچدا رہیا، ذہن تو بہت کم لیا، ٹھیک ہے، اس دا سنمان تے چاہیدا سی، لیکن الگ دھڑا بن جانا، الگ ورن دا بن جانا، الگ گروہ دا بن جانا، اے منکھتا واسطے گھاتک ثابت ہویا۔ اس واسطے گرو نانک نے چار ورنا نو ایک کرن دی کوشش کیتی۔ صاحباں نے فرمان کیتا، پورن منکھی ہوئی ہے جس دے اندر چاریں ہی ورن ہوں، ایک ایک ورن نہیں، کیونکہ ایک ایک ورن کر کے زندگی ادھوری ہوے گی، زندگی لنگڑی ہوے گی۔ جس دے اندر شودر پنا نہیں، وہ پیر ہی کوئی نہیں، جس دے اندر کھتری پنا نہیں، وہ ہاتھ ہی نہیں ہے، جس دے اندر برامن کی برتی نہیں، وہ سر ہی نہیں ہے، سر تو بنا تڑ دی کی اہمیت ہے؟ सिर तो बिना समुचा शरीर की मैंने रखना। तो कुछ मनुख ऐसे ने जिन्हां दी सोचण देच विचारण देच ही रुचि है, इसे देच ही रस है, ये बंदे ब्राह्मण ने। ते कुछ ओ जो शक्ति देच रस रखते ने, ये खत्री ने। कुछ ओ जो सिर्फ धन दे आले दुआले भोजन दे आले दुआले ही परिक्रमा करते ने, ते धन संचन करना ही जीवन मनोरथ है, ऐसे पुरुष वैश ने। ते कुछ ओ जो वजनी काम तो बिना होर कुछ नहीं कर सकते। प्राचीन एक कथा है कि लाहौर दे एक छज्जू नाम दे भगत सन, उन्हां नूं चंद मजदूरां दे उत्ते बड़ा तरस आया जो धुप दे इट्टां ढो रहे सन, मिट्टी ढो रहे सन, किसे महल दी तामीर दे लगे हुए सन, पर धुप दे काम कर रहे सन, बड़ा तरस आया। चार मजदूरां नूं छज्जू ने बुला लिया और आख्या, ये दिन भर जो तुसी कम करदे हो थानू की मिलदा? प्राचीन समा सी, आख्या सानू आठ आने रोज मिलदे। भगत छज्जू कहन लगे, मेरे घर आओ, उत्थे कम करो, मैं दुगुनी मजदूरी देंगा, एक रुपया रोज देंगा। ये चारे मजदूर भगत जी दे घर सवेरे पहुंचे ते कहन लगे, भगत जी की कम है, कम की करना होवेगा सानू? चारां दे हत्थां विच माला पकड़ा दित्ती, बिठा दित्ता और आख्या, राम राम दा बस रटन करो, एक दूजे दी तरफ वेखना नहीं, माला फेरी जाओ, राम राम दा रटन करी जाओ और उसे विच ध्यान जोड़ो, मैं थानू दुगनी मजदूरी देंगा और एक कम अद्धा दिन करो। उत्थे पूरा दिन तुसी कम करदे सी, मजदूरी अठा ने मिलदी सी, इत्थे अद्धा दिन ये कम करो, मजदूरी मैं दुगनी दें। एक दो मिनट ते विचारे राम राम करते रहे पर एक दूजे की तरफ वेखन तो छज्जू रोके, लेकिन एक दूजे की तरफ देखे बिना उन्होंने चैन भी ना आवे। फिर छज्जू ने यह कहा कि धुन विच ध्यान जोड़नी, जो राम की धुन अलाप हो उसे विच सुरत जोड़नी, उसे विच ध्यान जोड़ना बड़ा औखा हो गया उन्होंने वास्ते। कुछ देर ते करदे रहे, फिर एक दूजे की तरफ देखन, फिर गल्लां बातां करन दी रुचि होवे, आखिर छज्जू रोके तां खिज के चारां ने माला सुट दित्ती, आखिया सीटां ही ढोणियां ने, ये कम साथों नहीं होना, ये बारीक कम है, ये दिमागी साधना ते खड़ा है, ये जहनी साधना ते खड़ा है। हर मनुख जहनी नहीं कम नहीं कर सकता, ते हर बंदा शरीरक काम भी नहीं कर सकता। मनुख की अपनी अपनी रुचि होंदी है, ते रुचियां दे मुताबिक ही उसकी किरत चलती। इसे करके साडे देश दे ऋषि मुनिया ने वंड कर दिती, ये ब्राह्मण है, ये खत्री है, ये शूद्र है, ये वैश है, हजारां साल तो ये वंड चली आ रही सी। गुरु नानक का जमाना आया, आपने इस वंड दे सुधार किया और आपने कोशिश की थी कि एक ही मनुख दे अंदर चारे वर्ण चाहिए, ता ही मनुख संपूर्ण होवेगा, वरना मनुख अधूरा है। मनुख टुकड़े टुकड़िया जिंदगी बतीत कर रहा है और एक एक खेरू खेरू होया टुकड़ा कोई खास कारामत सिद्ध नहीं आता। तो चार वरण एक वरण कर, गुरु नानक ने जिस मनुख का नाम सिख रखिया उसनु हिदायत भी की थी कि तू अपने सिर का इस्तेमाल भी करना है। अकली साहेब सेविए अकली पाईए मान, हर कदम देते तू अपनी अकल की वरतों करी, तू सोचे, सोच के बोली, सोच के ही वेखी, सोच के ही हर काम करें। जिंदगी का कोई कर्म ऐसा ना होवे जिदे उत्ते सोच दी मोर ना लगी होवे, विचार दी मोर ना लगी होवे, तू ब्राह्मण बन। ब्रह्म विचार बिचारे सोए, नानक ताकी परमगत होए। साहबां दा फरमान सी, ब्रह्म दी तू विचार कर, ब्रह्म दा तू चिंतन कर, पर निरा ब्रह्म दे चिंतन दे च, निरा ही सोच विचारां दे च तू लीन ना होवे, क्यों जिंदगी दियां कुछ मूल समस्यावां होर भी हैं। तो तू अपनी बावां तो भी कम लवे, तू खत्री भी बने। अगर तू प्रभु चिंतन ही करता रहा, तू सोचता रहा, तू दार्शनिक बन जाएगा, ज्ञानी बन जाएगा, भगत बन जाएगा, लेकिन तेरे बावां विच ताकत ना हुई तो हो सकता है तेरी संस्कृति, तेरा देश, तेरी तहजीब, तेरा धर्म खतरे च हो जाए। समुचे महान संत ते इस देश विच पैदा हुए, पर ये देश जितनी लंबी गुलामी तो लंघ गया है, اتنی لمبی غلامی تو کوئی ہور دیش نہیں لنگے۔ سنسار دے عالم ویخ کے حیران ہو جاندن کہ اتنا وڈا دیش یہ مغلاں دا غلام رہا ہے، افغانیاں نے اس نو غلام رکھا ہے، عربیاں نے اس نو غلام رکھا ہے، اتھے ڈچ آئے انہاں نے بھارت نو غلام بنایا، اتھے سپینش آئے، اتھے فرینچ آئے، اتھے منگول آئے، اتھے انگریز آیا، جڑی قوم بھی آئی وہ بادشاہ بنی تے دیش نو غلام کرن وچ وہ کامیاب ہو گئی۔ چنتک لوگ دور درشت منک حیران ہوندے ہیں، چھوٹیاں چھوٹیاں قوماں آئیاں، تھوڑے تھوڑے ساتھی نال لے کے آئے تے اتنے وڈے ملک نو غلام بنا دیتا۔ تھوڑی جیاں سینا لے کے بابر آیا، غلام کر گیا اس دیش نو۔ عربی آئے، سپینش آئے، ڈچ آئے، پرتگیز آئے، انگریز آئے، ورس کے ایک قوم دا اے دیش غلام نہیں ہویا، کئی قوماں دا اے غلام رہا، اور بہت لمبی چوڑی غلامی چڑھیا، 1000 سال تک اے دیش غلام رہا۔ اور کمال دی گل اے ہے کہ اس دیش وچ جتنے سنت، جتنے گرو، جتنے اوتار، جتنے بھگت، جتنے برہم گیانی پیدا ہوئے نے، دنیا وچ ہور کسے ملک وچ اتنے نہیں پیدا ہوئے، پر جتنی لمبی غلامی وچ اے دیش رہا ہے اتنی لمبی غلامی ہور کسے دیش وچ نہیں رہی۔ اس دا کارن گرو نانک دیو جی مہاراج نے دسیا، سر تے بہت زور دتا گیا، پربھو چنتن تے بہت زور دتا گیا، پر زندگی دیاں کچھ ہور سمسیاواں بھی نے، انہاں دی طرف دھیان نہ دتا گیا، ہویا کہ ہتھاں کر کے اے دیش بڑا کمزور ہو گیا، خطری پنا ختم ہو گیا، اہنسا پرمو دھرم دیا نعرہ اس دیش وچ اس ڈھنگ نال لگیا، ہر بندہ براہمن بن گیا۔ کہ جد ہر بندہ براہمن بن گیا، ہر منک برہم دے چنتن وچ رہ گیا، تو برہم دے چنتن تو علاوہ بھی کچھ منک دیاں سمسیاواں نے، کچھ لوڑاں نے، انہاں دی طرفوں منک دی غفلت نو دیکھ کے باہرلیاں قوماں نے اس دیش نو غلام بنایا۔ تو گرو نانک نے کہا نہیں، تو سر تو بھی کم لینا ہے اور تو ہتھاں تو بھی کم لینا ہے، تو کھتری بھی بن، تو شکتی شالی بھی بن، پر ایسا نہ ہوئے کہ دھن دی دنیا دے اور پدارتھ دی دنیا دے تو پچھڑ جاویں، تو تو ویش بھی بن۔ گرو نانک نے سوئم بھی کھیتی باڑی دا کم کیتا، تو کچھ اپج بھی کر، دکان بھی چلائی گرو نانک نے، تو کار وہار بھی کر، تو کھیتی باڑی دا کم بھی کر، تو سنسار وچ بھی گتی کر، تو پدارتھ دی دنیا وچ بھی گتی کر، تاکہ تینو منگ کے نہ کھانا پے، تینو در در دا محتاج نہ ہونا پے، اس واسطے تو کرت بھی کر۔ گرو نانک دا اے نعرہ سی کہ جس بندے نو کرت کرن دی جاچ نہیں آئی، وہ کیرتی بھی نہیں کر سکے گا۔ کرت تے کیرتی دونوں کٹیاں جڑی ہوئی ہیں، کرت کر کے تن دی پالنا کرنی ہے، وہ کیرتی کر کے آتمک رس نو جنم دینا۔ تو صاحبہ نے کہا تم کرت بھی کرنی ہے، اور ستگر نے آپ کرت کیتی، آپ دکان چلائی، آپ کھیتی باڑی دا کم کیتا، پریرنا دیتی تم ویش بھی بن۔ اور ستگر نے کہہ دیتا پیراں دی بھی اپنی گل ہے، تم شودر بھی بننا، لنگر دے جھونڈے باندے مانجنے، تپڑ جھاڑنے، چاڑو دینا، روگیاں دی سیوا کرنا، مظلوماں دی سیوا کرنا، پراچین سمجھ اے شودراں دا کم سی۔ گرو نانک نے کہا نہیں، اے سکھ کرے گا، اونوں ہی جھوٹے باندے مانجنے نے، اوہی چاڑو دے وے، اوہی تپڑ جھاڑے، اوہی مریضاں دی سیوا کرے۔ اور اس طریقے دے نال چار ورن دی جڑی سپرٹ ہے، چار ورن دی جو چیتنا ہے، چار ورن دی جڑی وچاردھارا ہے، وہ ایک منک دے اندر انڈیل کے گرو نانک نے رکھ دیتی۔ بھائی صاحب بھائی گرداس جی کہندے نے، چار ورن ایک ورن کر پیری پاؤنا جگ ورتا ہے۔ مختصر عرض ہے کہ سکھ وہ ہے جو اپنے دماغ دی بھی ورتوں کرے، ہتھاں دے وچ بھی اس دے طاقت ہوئے، وہ کرت ورت بھی کردا ہوئے، پر اس دے اندر سیوا بھاؤ بھی ہوئے، اور اس طریقے نال منک سمپورن ہوندا ہے۔ دیش غلام ہویا کیونکہ دیش وچ کھتری پنا ختم ہو گیا سی، دیش صدیاں تک غریب ہویا کیونکہ ویش برتی نو بھی بڑی چوٹ لگی، ہر منک نو براہمن بن دی سوجی، ایتھے راجے مہاراجے بھی گھر گھاٹ تیاگ کے پہاڑاں دی کندراں وچ بیٹھن لگ پئے، ایتھے چنگے چنگے دارشنک فلاسفر بھی سنسار نو چھڈ کے تیرتھاں تے جا بیٹھے۔ بھائی گرداس جی نو کہنا پیا، سدھ چھب بیٹھے پربتی، کون جگت کو پار اتارا، سیانے منک، عالم بندے، دور درشت منک سنسار تو ایک پاسے ہو گئے، پربھو چنتن وچ ایسے لین رہے کہ شریر دیاں اور سنسار دیاں ہور مول سمسیاواں نالوں انہاں دا سمبندھ ہی ٹٹ گیا۔ ہویا کہ صدیاں تک اے بھارت غریب رہا، और गुलाम रहा। गुरु नानक देव जी महाराज ने भ्रमण करके इस देश विच नवी जागृति पैदा की थी और कह दिता जिंदगी दी लोड़ सिर्फ एक नहीं, अनेका लोड़ां दा ए मुजस्मा है और अनेका लोड़ां दी पूर्ति करन वास्ते उस परिपूर्ण परमात्मा ने सानू वख वख शक्तियां दित्तियां ने, सानू पैर भी दित्ते ने, सानू हथ भी दित्ते ने, सानू पेट दित्ता है, सानू दिमाग दित्ता है। असी दिमाग नाल सोचना है सच की है झूठ की है, असी हथां नाल फिरत करके धन पदार्थ कमाना है ताकि शरीर की पूर्ति हो सके, असी सेवा भाव विच लीन होना है ताकि निर्माणता बढ़ी रहे, ताकि अंदर गरीबी बनी रहे, हंकार ना पैदा होवे। तो सिख ओ जिस दे अंदर चारे वर्ण बकायदा रूप दे मौजूद ने, एक एक वर्ण वाला मनुख टुकड़े टुकड़े च बटे होया है और अधूरा है। इस वास्ते साहिबा ने नारा लाया मनुख नू संपूर्ण करना है, मनुख नू पूर्ण रूप रेखा देनी है, और पूर्ण ए उदों होवेगा जद मस्तक दे नाल नाल इस दियां बांवां भी कम करन, इस नू पेट दी चिंता भी होवे और इस दे अंदर सेवा वाली बिरति भी पूर्ण रूप दे जाग पवे। साहिब श्री गुरु नानक देव जी महाराज की इस विचारधारा का भारत से बहुत गहरा असर होया। सदियां दी यह जिहड़ी गुलामी सी इस विच आजादी दी रूह पैदा हुई, आजादी के परवाने पैदा होए। गुरु नानक की गल जैसे जैसे समझ दे आई, गुरु गोबिंद सिंह जी महाराज की गल जैसे जैसे भारतवासियों नूं समझ आई, उन्होंने अपनी गुलामी दिस पई, उन्होंने अपनी गरीबी दिस पई, उन्होंने अपनी मजबूरी दिस पई, गरीबी के कारण भी दिस पै, मजबूरी के कारण भी दिस पै। इस वास्ते वह अपनी मूल समस्यावां नाल झूझण लग पै। गुरु गोबिंद सिंह जी महाराज ने तो ऐसी रूह फूके, ऐसा वीर रस पैदा किया और कह दिता असी निरे हुण अणखहीण नहीं हाँ, कमजोर नहीं हाँ, असी केवल ब्राह्मण नहीं हाँ, असी केवल जप तप करने वाले भगत नहीं हाँ, कोई साड़ी माला खो के लै जाए असी खत्री भी। और साहबा ने साफ कह दिता असी विचार का जवाब विचार नाल देंदे हाँ, असी तलवार का जवाब तलवार नाल देंदे। और उन्हां दा परम एक वाक है, चुंकारज हमा हिलते दरगुजस अलालस बुरदम्बा शमशीर दस। जद शांति नाल विचार नाल जिंदगी दी कोई समस्या हल ना होवे तां तलवार चुक लेना भी धर्म है, वो भी एक महान कर्तव्य होवेगा। और जो इस कर्तव्य नूं नहीं निभाएगा अपने आप नूं गुलाम कर बैठेगा, कौम गुलाम हो जाएगी, देश गुलाम हो जाएगा। भ्रमण करके समुचे देश विच इन्हां सुतियां होईयां बिरतियां नूं गुरु नानक देव जी महाराज ने जगाया, जो एक एक बिरती विच जी रहे सन। चार वर्णा की वंड इसे आधार देते हुई थी, सिर की वरतों करन वाला ब्राह्मण, हथां की वरतों करन वाला खत्री, पेट की चिंता करन वाला वैश्य और भारी भरकम करन वाला शूद्र। पर जिहड़ा यह चारे ही काम करे ते चारे ही कामां विच जिसकी रुचि होवे उसनों गुरु नानक ने सिख आख्या, भी यह सिख है, इहदे अंदर चारे ही वर्ण मौजूद ने।
1: Thank you for listening to CISK Sikh Radio 94.3 FM, broadcasting from the Western Singh Sabha Gurdwara in Williams Lake, British Columbia, Canada. You may contact our broadcast center by telephoning 250-392-3874 or by email at singhsabha2@gmail.com. Waheguru Ji Ka Khalsa, Waheguru Ji Ki Fateh. The pure belong to God, all victories belong to God. ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਤੁਸੀਂ ਸੁਣ ਰਹੇ ਹੋ ਸਿੱਖ ਰੇਡੀਓ 94.3 FM। ਅਸੀਂ ਬੋਲ ਰਹੇ ਹਾਂ ਗੁਰਦੁਆਰਾ ਵੈਸਟਰਨ ਸਿੰਘ ਸਭਾ ਵਿਲੀਅਮਸ ਲੇਕ BC ਕੈਨੇਡਾ ਤੋਂ। ਤੁਸੀਂ ਸਾਨੂੰ ਆਪਣਾ ਸਲਾਹ ਮਸ਼ਵਰਾ ਦੇਣ ਲਈ ਸਾਡੇ ਇਸ ਨੰਬਰ ਤੇ ਸੰਪਰਕ ਕਰ ਸਕਦੇ ਹੋ 250-392-3874। ਇੱਕ ਵਾਰ ਫਿਰ ਨੋਟ ਕਰ ਲਓ ਜੀ 250-392-3874। ਤੁਸੀਂ ਆਪਣਾ ਸਲਾਹ ਮਸ਼ਵਰਾ ਸਾਨੂੰ ਈਮੇਲ ਰਾਹੀਂ ਵੀ ਭੇਜ ਸਕਦੇ ਹੋ singhsabha2@gmail.com singhsabha2@gmail.com। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।
2: ਸਤਿਗੁਰੂ ਜੀ ਅੱਜ ਕੀ ਖੇਡ ਕਰਦੇ ਸੀ, ਪੈਸਿਆਂ ਨਾਲ ਖੇਡਦੇ ਸੀ ਜਿਵੇਂ ਨਿਆਣੇ ਖੇਡਦੇ ਹੁੰਦੇ। ਸਤਿਗੁਰ ਕਹਿੰਦੇ ਦੋ ਕੁ ਦਿਨ ਅਟਕ ਜਾ, ਉਸ ਖੇਲਣ ਵਾਲੇ ਨਹੀਂ ਆ ਜਾਣਾ, ਖੇਡਾ ਕੁਛ ਸਤਨਾਮ ਤੈਨੂੰ ਦੱਸੂਗਾ ਕੀ ਆ ਜਾਣ ਦੇ। ਕਿੱਥੇ ਲਾਹੌਰ, ਕਿੱਥੇ ਅੰਮ੍ਰਿਤਸਰ, ਸੰਕਟ ਵਿੱਚ ਨਹੀਂ ਪੈਣ ਦਊਗਾ ਗੁਰੂ ਅਰਜਨ। ਫਿਰ ਸੰਕਟ ਜੋ ਨੇ ਬਿਧੀ ਚੰਦ ਨੇ ਜਦੋਂ ਦੁਸ਼ਾਲੇ ਚੱਕੇ ਨਾ, ਰਾਣੀ ਬਣ ਕੇ ਗਿਆ ਸੀ ਲਾਹੌਰ ਦਰਬਾਰ ਵਿੱਚ, ਘੋੜੇ ਤਾਂ ਲੈ ਆਇਆ। ਜਦੋਂ ਘੋੜੇ ਲੈ ਆਉਂਦੇ ਨਾ ਦੋਵੇਂ, ਫਿਰ ਹਰਗੋਬਿੰਦ ਸਾਹਿਬ ਦੇ ਮਹਿਲ ਬੀਬੀ ਦਮੋਦਰੀ ਆਦਿਕ ਨਾਨਕੀ ਜੀ ਉਹਨਾਂ ਨੂੰ ਵੀ ਵਿਸ਼ਾਲੇ ਲੈ ਕੇ ਆਏ ਸੀ ਕਸ਼ਮੀਰੀ ਸੰਗਤ। ਉਹ ਸੰਗਤਾਂ ਨੇ ਦੱਸਤਾ ਮਹਾਰਾਜ ਘੋੜੇ ਵੀ ਖੋਲੇ ਬੀਬੀਆਂ ਖਾਤਰ ਮਾਤਾਵਾਂ ਖਾਤਰ ਅਸੀਂ ਰੇਸ਼ਮੀ ਕਸ਼ਮੀਰੀ ਵਿਸ਼ਾਲੇ ਬੜੇ ਮਹਿੰਗੇ ਹੁੰਦੇ। ਉਹ ਹਰਗੋਬਿੰਦ ਸਾਹਿਬ ਨੂੰ ਬੀਬੀਆਂ ਕਹਿਣ ਲੱਗੀਆਂ ਤੂੰ ਆਪਣੇ ਘੋੜੇ ਤਾਂ ਮੰਗਾ ਲੈ ਸਾਡੇ ਸੂਟ ਵੀ ਮੰਗਾ ਫਿਰ ਸਾਡੇ ਵਿਸ਼ਾਲੇ ਵੀ ਮੰਗਾ। ਫਿਰ ਗਏ ਸੀ ਭਾਈ ਵਿਧੀ ਚੰਦ ਜੀ ਤੇ ਪਤਾ ਪਠਾਣੀ ਬਣ ਕੇ ਗਏ ਸੀ ਬੁਰਕਾ ਪਾਇਆ ਵਾ ਬੀਬੀਆਂ ਵਾਲੀ ਜੁੱਤੀ ਹੇਠ ਤਲਵਾਰ ਸਭ ਸੌਂਗੇ ਪਹਿਰੇ ਲੱਗੇ ਹੋਏ ਜਾਣ ਤੁਰੇ ਵਿਧੀ ਚੰਦ ਜੀ ਬੀਬੀ ਬਣੇ ਹੋਏ ਪਠਾਣੀ ਤੇ ਪਹਿਰੇਦਾਰ ਕਹਿੰਦਾ ਕੌਣ ਹੈ ਬਿਧੀ ਚੰਦ ਜੀ ਕਹਿੰਦੇ ਚੋਰ ਹੈ ਚੋਰ ਹੈ ਕਹਿੰਦੇ ਉਹ ਸਮਝ ਗਏ ਵੀ ਇਹ ਤਾਂ ਪਠਾਣੀ ਉਹਦੇ ਘਰ ਵਾਲੀ ਹੈ ਸਤਨਾਮ ਕਹਿੰਦੇ ਚੋਰ ਕਦੇ ਕਹਿੰਦਾ ਹੁੰਦਾ ਵੀ ਮੈਂ ਚੋਰ ਮੇਰੇ ਲੰਘਾ ਤਾਂ ਕਹਿੰਦੇ ਲੰਘ ਜਾ ਬਸ ਜਾਂਦੇ ਨਹੀਂ ਪਹਿਲਾਂ ਤਾਂ ਫਿਰ ਉਹ ਝਟਕਤੀਆਂ ਜਿਹੜੇ ਟੈਚੀ ਚ ਪਾਈ ਬੈਠੀਆਂ ਤੀਆਂ ਮਹਾਰਾਜ ਦੇ ਵਿਸ਼ਾਲੇ ਬਸ ਚੱਕੇ ਫਿਰ ਜਿਹੜੇ ਰਸਤੇ ਚ ਖੜੇ ਤੇ ਆਉਂਦੇ ਉਹ ਵੀ ਸੋ ਤੇ ਪੈ ਗਿਆ ਰੌਲਾ ਫਿਰ ਘੇਰਾ ਪੈ ਗਿਆ ਭਾਈ ਬਿਧੀ ਚੰਦ ਜੀ ਨੂੰ ਨਿਕਲਣ ਨੂੰ ਕੋਈ ਜਗ੍ਹਾ ਨਾ ਫੜ ਹੋ ਜਾਣ ਸੀ ਪਠੇਰੇ ਦੀ ਭੱਠੀ ਸੀ ਦਾਣੇ ਭੁੰਨਣ ਵਾਲੇ ਦੀ ਪਠੇਰਾ ਜਿਹੜੇ ਸਪਲਾਈ ਕਰਦੇ ਛੋਲੇ ਛਾਲੇ ਮੱਕੀ ਭੁੰਨ ਕੇ ਬੜੀਆਂ ਭੱਠੀਆਂ ਭਾਈ ਬਿਧੀ ਚੰਦ ਜੀ ਫਿਰ ਭੱਠੀ ਚ ਵੜ ਕੇ ਲੁਕੇ ਸੀ ਤਪਦੀ ਭੱਠੀ ਦੇ ਵਿੱਚ ਅੱਗ ਵਰਗੀ ਭੱਠੀ ਉਧਰ ਆਸ਼ਾ ਦੀ ਵਾਰ ਦਾ ਕੀਰਤਨ ਹੋਵੇ ਬੈਠੇ ਬੈਠੇ ਹਰਗੋਬਿੰਦ ਸਾਹਿਬ ਕਹਿੰਦੇ ਪਾਣੀ ਦੀਆਂ ਬਾਲਟੀਆਂ ਲਿਆਓ ਛੇਤੀ ਕੀਰਤਨ ਵਿੱਚ ਫਿਰ ਸੰਕਟ ਜੋਨ ਗਰਭ ਨਹੀਂ ਆਇਓ ਬਾਲਟੀਆਂ ਆ ਗਈਆਂ ਕਹਿੰਦੇ ਸਣੇ ਕੱਪੜੇ ਸਾਡੇ ਉੱਤੇ ਨੂੰ ਪਾਓ ਦਰਬਾਰ ਵਿੱਚ ਕਹਿੰਦੇ ਜੁੜੋ ਆਪਣੇ ਇਤਿਹਾਸ ਨਾਲ ਪਾਈ ਗਏ ਸਿੱਖ ਸਾਰੀ ਸੰਗਤ ਹੈਰਾਨ ਗੱਲ ਕੀ ਹੋ ਗਈ ਫਿਰ ਪੁੱਛਿਆ ਮਹਾਰਾਜ ਗੱਲ ਕੀ ਹੈ ਇਸ਼ਨਾਨ ਤਾਂ ਤੁਸੀਂ ਤੜਕੇ ਕਰ ਲਏ ਸੀ ਕੀਰਤਨ ਹੁੰਦੇ ਵਿੱਚ ਇਸ਼ਨਾਨ ਕਹਿੰਦੇ ਆਜੂਗਾ ਭੱਠੀ ਵਿੱਚ ਪਏ ਸਿੱਖ ਨੂੰ ਸੇਕ ਨਹੀਂ ਲੱਗਣ ਲੱਗ ਦੇਣ ਦਿੱਤਾ ਆਪਣੇ ਤਨ ਨੂੰ ਸੇਕ ਲਾ ਲਿਆ ਮਹਾਰਾਜ ਜਪਿਓ ਜਿਨ ਅਰਜਨ ਦੇਵ ਗੁਰੂ ਫਿਰ ਸੰਕਟ ਅਸੀਂ ਪੜ੍ਹਿਆ ਹੈ ਅਸੀਂ ਸੁਣਿਆ ਹੈ ਅਸੀਂ ਜਪਿਆ ਨਹੀਂ ਹੈ ਅੱਜ ਖੇਰਾ ਖੋਲ ਸਕ ਸੁਣ ਰਹੇ ਹੋ ਘੰਟਾ ਡੇਢ ਘੰਟਾ ਪੜ੍ਹ ਰਹੇ ਹੋ ਪੰਦਰਾਂ ਵੀਹ ਮਿੰਟ ਜਪਣਾ ਹੁੰਦਾ ਤੁਰਦਿਆਂ ਫਿਰਦਿਆਂ ਨੂੰ ਵੀ ਯਾਦ ਆਈ ਜਾਵੇ ਸੁੱਤਿਆਂ ਪਿਆਂ ਨੂੰ ਸੁਪਨਾ ਹੀ ਵਾਹਿਗੁਰੂ ਦਾ ਆਵੇ ਸੁਪਨੇ ਹੋ ਬਰੜਾਇਕ ਉਹ ਹੁੰਦਾ ਜਪਣਾ ਧਿਆਨ ਹੀ ਉੱਧਰ ਲੱਗਿਆ ਰਵੇ ਉਹ ਗੁਰੂ ਅਰਜਨ ਪਾਤਸ਼ਾਹ ਦੀ ਸ਼ੋਭਾ ਪੱਟ ਕਰ ਰਹੇ ਨੇ ਸਾਨੂੰ ਭਾਗਾਂ ਨਾਲ ਮਿਲ ਗਏ ਫਿਰ ਸੰਕਟ ਜੋਨ ਗਰਭ ਨਹੀਂ ਆਇਓ ਐਸੇ ਗੁਰੂ ਅਰਜਨ ਪਾਤਸ਼ਾਹ ਨੂੰ ਜਿਨ੍ਹਾਂ ਨੇ ਜਪ ਲਿਆ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਦੇ ਦੀਵਾਨ ਵਿੱਚ ਤੁਹਾਡੇ ਚਰਨਾਂ ਵਿੱਚ ਬੇਨਤੀ ਕਰਾਂਗੇ ਜੋਨ ਨਹੀਂ ਆਇਓ ਇਹ ਕੰਪਲੀਕੇਟਡ ਮਸਲਾ ਹੈ ਦੁਨੀਆਂ ਤੋਂ ਛੁਟਕਾਰਾ ਕਿਵੇਂ ਗੁਰੂ ਸਾਹਿਬ ਕਰਾਉਂਦੇ ਨੇ ਉਹ ਅੰਮ੍ਰਿਤ ਵੇਲੇ ਦੇ ਸਮੇਂ ਵਿੱਚ ਆਪਾਂ ਵਿਚਾਰਾਂਗੇ
3: ਧੰਨਵਾਦ ਸੰਗਤਾਂ ਦਾ ਤੁਹਾਡੀ ਦਿੱਤੀ ਮਾਇਆ ਸਤਿਗੁਰ ਜੀ ਸਫਲੀਕਰਨ ਨਾਮਦਾਨ ਗੁਰਸਿੱਖੀ ਗੁਰਮਤ ਦਾ ਮਾਰਗ ਬਖਸ਼ਣ ਆਓ ਬਾਣੀ ਸੁਣ ਕੇ ਜਨਮ ਸਫਲੇ ਕਰੀਏ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ
4: ਓਂਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ